0: ہوں، لیکن پھر میرا سوال سے بات کرتے کرتے تھوڑا ہے، کس کس سے رن کریں گے، کتنے سٹاف بدلیں گے، کتنے ڈرائیور بدلیں گے جو ہماری تھاٹ کے حساب سے چلے.
1: موسٹ امپورٹینٹ چیز جیسے آپ نے یہ کہا کہ وہ ریڈ سگنل تک پھنس جاتے ہیں، رائٹ؟ ایز اے پرسن ان ریسپانسبلٹی، آپ ان کے پرتی ریسپانسبل ہیں، آپ ان کو انسٹرکشن دے سکتے ہیں. انسٹرکشن دینا
0: ہاؤ مینی ٹائمز؟
1: اٹ ڈزنٹ میٹر ایون انسٹرکشن 100 times, 1000 times. ایکسپٹینس ڈزنٹ مین کہ کوئی کچھ بھی کرے گا، ڈپینڈنگ آن مائی رول اینڈ ریسپانسبلٹی کہ میں کس کو کہہ سکتا ہوں، کس کو نہیں کہہ سکتا. لیکن انسٹرکشن دینا اور ڈسٹرب ہو کے انسٹرکشن دینے میں فرق ہے، اس میں فرق ہے. وی کین فیل دیٹ کہ ڈیڈ آئی گیٹ ڈسٹربڈ اور ڈیڈ آئی اونلی گیو این انسٹرکشن.
0: اس کی عادت ایک بار پڑ جاتی ہے نا، تو آپ کے نیچرلی جب بھی آپ انسٹرکشن دینے لگتے ہو، ارے یار کیا کر رہا ہے، اتنا بھی نہیں آتا تم کو، ذرا سوچو تو سے، یوز یور برین، یو نو. اتنی بڑی بڑی بات یوز کر کے پھر انسٹرکشن دیتا ہے بندہ،
1: تو وہ نیچرلی اس لیے ہو گیا ہے کیونکہ کرتے کرتے کرتے وہ میرا نیچرل سوروپ ہو گیا ہے. سی آتما کا جو نیچرل سوروپ ہوگا نا، وہ ایفرٹ لیسلی نکل کے آتا ہے. تو ہمارا اوریجنل سوروپ سے جو نیچرل سوروپ ہونا چاہیے تھا، یہ کچھ ایسے سنسکار ہمارے آج نیچرل سوروپ ہو گئے ہیں. جو چیز ایک نیچرل سوروپ بن گئی، اس کے بعد اس پر محنت نہیں کرنی پڑتی ہے، وہ نیچرلی جیسے ہم کہیں گے ایفرٹ لیسلی. ہاں وہ
0: رول میں جب کرتا ہوں اس ٹائم پہ جب کیمرا آن ہوتا ہے، تو میرا نیچرل سوروپ ہے کہ میں وہی ہوں. میں اگر غلام کا رول کر رہا ہوں تو راجا کا تو پوائنٹ سوچتا
1: آتا ہی نہیں ہے نا، تو نیچرل سوروپ. لیکن اب مجھے یہ پتا ہے کہ یہ نیچرل عادتیں جو میں نے بنا لی، اس سے میرا نقصان ہوا. اینڈ ناؤ وی آر آن دا پاتھ آف چینج، وچ مینس ہم اس سڑک پہ جا رہے تھے، اب ہم نے اس سڑک پہ جانا ہے. یہ دونوں سڑک بالکل ڈفرنٹ ہے، دے ایکسٹریملی ایکسٹریملی ڈفرنٹ. ایسا نہیں ہے کہ تھوڑا سا چینج آنے والا ہے. ہاں یہ تھوڑا چینج نہیں آئے گا، یہ جو چینج آئے گا اٹ ول بی اے بگ پیراڈائم شفٹ، جیسے دن اور رات جتنا انتر ہوگا اس چینج کے اندر. لیکن مجھے صرف یہ سارا دن دھیان رکھنا ہے میں اس سڑک پہ چل رہا ہوں، یہ نہیں سوچیں کتنا فاسٹ چل رہا ہوں، چینج آیا کہ نہیں، میں کہاں تک پہنچا. ڈزنٹ میٹر، ایز لانگ ایز آئی ایم واکنگ آن دس روڈ، آئی ایم واکنگ آن دا رائٹ روڈ. اٹ ڈزنٹ میٹر ویئر آئی ریچڈ. It doesn't matter whether I've reached where I still wanted to. As long as I'm walking on the right road, that's very important.
0: صحیح بات ہے. جب میں انڈیا میں گاڑی چلاتا تھا لیفٹ ہینڈ ڈرائیو، اور امیرکا جا کے رائٹ ہینڈ، دو دن میں تین دن میں عادت ہو جاتی تھی، تو یہاں رائٹ چلانا ہے،
1: بس دیٹس اٹ،
0: رائٹ ہینڈ پہ ہی رہنا ہے مجھے.
1: تو مشکل تھوڑی عادت کو چینج
0: کرنے میں، اس میں تھوڑی اوورٹیکنگ میں، تھوڑا بگننگ میں.
1: لیکن کتنے دن اس میں بھی؟
0: ایک few hours.
1: تو عادت بدلنا مشکل نہیں ہے نا؟
0: نہیں.
1: تو آج ہم کچھ چھوٹی چھوٹی عادتیں لیتے ہیں صرف. لیٹس اسٹارٹ ایکسپٹینس ود اسمال ہیبٹس، چھوٹی چھوٹی عادتیں دوسروں کی، اور اپنے آپ کو تیار کریں. میں کسی کی عادت کا غلام نہیں بن سکتا، آئی ایم اے پاور فل سول.
0: بیوٹیفل.
1: میں کسی اور کی کمزوریوں کا میں غلام، یہ میں نہیں بن سکتا. آئی ایم اے پاور فل سول. میں جو چوز کروں اس بات کو میں ایکسپٹ کر سکتا ہوں. یہ ہر آتما کے پاس وہ پاور ہے. میک اے لسٹ آف یور اسمال تھنگس. ایک دن میں چھوٹے گی چھوٹی باتیں، ایک دن میں. صرف یہاں ایک سوئچ ہوتا ہے کہ اس کے لیے میں آج تک سالوں سے اریٹیٹ ہو رہا تھا، اور اس کے لیے آج میں بولوں گا، اگر بول سکتا ہوں. نہیں بول سکتا تو وہ بھی نہیں. کئی لوگوں کو ہم نہیں بول سکتے، کئی لوگوں کو ہم بول سکتے. نہیں بول سکتے تو وہ بھی نہیں. بٹ اٹس فائن، دے آر گوئنگ ٹو ڈو اٹ دس وے.
0: سوئچ آن اینڈ سوئچ آف.
1: اٹس ایز سمپل ایز دیٹ. چھوٹی چیزوں میں، کیونکہ چھوٹی چیزوں میں، سی چھوٹی چیزوں میں اریٹیشن ہوتی ہے، ہرٹ نہیں ہوتی. تو دونوں میں فرق ہے. اریٹیشن کو فنش کرنا ایزیئر ہے. سپوز میں کہوں، آپ نے جیسے کہا رائٹ ہینڈ سے یہ کر دیا کھانا کھاتے، یہ چھوٹی چیز ہے، یہ مجھے ہرٹ نہیں کرتی، تو وونڈ نہیں بنا، کوئی گھاو نہیں ہے. سپوز آپ نے مجھے چیٹ کیا، وہ مجھے ہرٹ کرتا ہے، تو وہ ہرٹ کے سنسکار کے اوپر ورک کرنا اور اس چیٹنگ کو ایکسپٹ کرنا مجھے تھوڑی محنت لگتی ہے. دیٹ ول سی لیٹر. लेकिन ये छोटी चीज,
0: मैं भी सोच रहा था छोटी कौन सी चीज मुझे इरिटेट करती है, जैसे मेरे ग्रैंड चाइल्ड की मेड है, उसको एक होम्योपैथी टाइप की कुछ गोलियां बच्चे को खिलाते हैं, तो वो बॉटल से हाथ में लेती है, इसके मुंह में डालती है, तो मैं उसे ढक्कन में डाल के, ढक्कन से क्यों नहीं करती है, एक बार इन दीज थिंग्स डिस्टर्ब मी एंड इरिटेट मी, कि तुम्हारे हाथ में कितना बैक्टीरिया है एंड ऑल दैट। तो फिर ये
1: बात, दिस इज व्हाई इफ वी मेक अ लिस्ट ऑफ इट, इट्स अ वेरी लॉन्ग लिस्ट।
0: तो कितना मतलब है, ब्रेन थक जाता है शाम को,
1: मन थक जाता है, आत्मा थक नहीं जाती, सिर्फ डिस्चार्ज हो रही है पावर, संयम खोते जा रहे हैं, खोते जा रहे हैं, खोते जा रहे हैं,
0: भी चलता है। देन अपनी वाइफ को भी बोलता हूँ, देखो इन लोग को कैसा है, बच्चे के हाथ से दवा तो हमको ही देनी चाहिए कल से, वो ऐसा करते हैं, फिर एक चीज रोकने तक
1: दो छुट्टी हो जाती,
0: वो फिर दूसरा कुछ कर देते
1: हैं। This is what and which means
0: कब तक, कितनों के साथ और कितनी बार,
1: मोस्ट इम्पोर्टेंट ये नहीं, अगर वो आपका स्टाफ है, बच्चे हैं, ऑफिस में कोई है, हमें इंस्ट्रक्शन देने हैं।
0: हाँ, आपने जो पहले बोला बहुत अच्छा बोला, ड्राइवर के लिए इंस्ट्रक्शन दे दो कि भाई देखो हमको डिस्टर्ब होता है, आप रेड लाइट देखो तो आप पहले से स्लो कर लो, आई डू नॉट लाइक यू,
1: दिस इज द स्टाइल, ये इस तरह से होना है।
0: और एक्चुअली मैं एक बात अभी थॉट चलते चलते आया कि इरिटेट होना, ये क्या कर रहे हो, ये हाथ से क्यों दे रहे हो, उसे बेटा देखो अपने हाथ गंदे होते हैं, बैक्टीरिया होता है, हम लोग कहीं भी हाथ लगाते हैं सब गंदा, इसको बच्चों को ढक्कन से दिया करो, एंड दे आल्सो लाइक इट, फिर सुनता है बंदा,
1: राइट वो
0: इरिटेट होके बोलो तो उसको रजिस्टर नहीं होता है, उसको सिर्फ गुस्सा गुस्सा रजिस्टर होता है,
1: रजिस्टर क्यों नहीं होता,
0: पॉइंट रजिस्टर नहीं होता, एंगर रजिस्टर होता,
1: क्यों, क्योंकि वाइब्रेशन तो पहले पहुंच गई ना, नेगेटिव, आपने मुझे अटैक किया पहले,
0: ओके,
1: यू हिट मी विद अ नेगेटिव एनर्जी, आपने मुझे, सपोज मैं कर रही हूँ वो काम जो ठीक नहीं है, तो आपने बोल, सी थॉट्स पहले शुरू,
0: हिला दिया, डिस्टर्ब हो,
1: हाँ थॉट्स तो पहले शुरू होते हैं ना, फिर वर्ड्स में आता है, जितनी एनर्जी टर्बुलेंट होगी शब्दों की पावर घट जाएगी,
0: जितनी
1: हमारी एनर्जी टर्बुलेंट होगी हमारे शब्दों की शक्ति कम हो जाएगी। आप देखो जो महात्मा है वो एक शब्द बोलते हैं और उनका एक शब्द भी जाके हिट करता है, कि दूसरा कहता है दिल को बस छू ही गया, एक लाइन बोले मेरा तो जीवन परिवर्तन हो गया,
0: और मैं सुन भी लिया उनकी बात, मान भी लिया,
1: मेरा जीवन ही परिवर्तन हो गया, क्योंकि उनके संकल्पों में इतनी प्योरिटी और पावर है कि फिर उनका एक शब्द भी, उसको फिर वाक्य नहीं महावाक्य कहा जाता है, कि शब्द पावरफुल हो जाता है, लेकिन हमारी एनर्जी क्योंकि टर्बुलेंट है बहुत टाइम, तो हमारे शब्दों में कोई शक्ति नहीं रहती, हमारे शब्द ऐसे ऐसे गिरते रहते हैं वहां, दूसरों के ऊपर जैसे कोई उसका असर ही नहीं होता, जैसे बीज है ना, अंदर नहीं जाएगा, बीज यहीं गिर के खत्म, हम बीज डाल रहे हैं दूसरे के अंदर, उसके फायदे के लिए है, अच्छा है, लेकिन बीज जाना चाहिए ना अंदर, बीज सिर्फ ऊपर ही गया, उड़ गया उधर से, और फिर चार दिन बाद हम, हाँ चार दिन बाद हम क्या बोलेंगे, रोज इनको समझाओ तो भी समझ में नहीं आता, रोज बात बोलो तो भी समझ में,
0: इतने प्यार से हम बीज लगाते, जब कुछ उगाना हो तो पहले बीज हटाते हैं, खड्डा अच्छा खोदते हैं, वो उधर की मिट्टी
1: को फर्टाइल भी करते
0: हैं, उसको नरम करते हैं ताकि वो कड़क मिट्टी में बाहर नहीं आता,
1: नहीं
0: बीज सॉफ्ट करते हैं, फिर हल्का पानी का छींटा देते हैं, फिर देखते हैं, फिर केयर करते हैं।
1: अब ये सारी लाइन्स देखो, बीज हटाओ, पहले सॉफ्ट करो उसको, पानी डालो, फिर बीज डालो और फिर प्रोटेक्ट करो।
0: But nurturing, I thought was only for children.
1: Nurturing is for everything and for everyone.
0: नहीं, but आज तक मैं nurturing अपने बच्चों के लिए सोचा था, अभी आपसे
1: बात करते हैं। Nurturing हम external करते हैं, nurturing पालना external, कि खाना
0: पीना। Even with the staff, nurturing, I mean, it's a beautiful point.
1: Soul को nurture कर रहे हैं ना हम। Physical nurturing.
0: वहाँ तो expected है कि तुमको payment दे रहे थे मैंने इस साल महीने में, so you should be already knowing that you paid for it.
1: Nurturing every soul is the purpose of our life.
0: Beautiful.
1: Nurturing every soul. अब जैसे आपने कहा बीज को डालने के लिए भी कितनी पहले softness चाहिए उसके अंदर, यही इसका opposite कर दिया तो, कि और बीज लगा दिए, जमीन को और भी ज्यादा कड़क कर दिया और फिर ठाक करके उस पर एक बीज ऐसा फेंक दिया,
0: मत जाता हूँ।
1: ये हम लोगों के साथ कर रहे हैं, पहले अंदर criticism